0: परदेशको सन्देश कार्यक्रम सुरु भयो सञ्चालक विनोद कार्यक्रमलाई लिएर यो साता पनि उपस्थित भएको छु। सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार, कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ यहाँहरूको सेवामा र यहाँहरू सबैलाई हार्दिक स्वागत छ, नमस्कार पनि छ। भर्खरै उभौली पर्व पनि सकियो, तर यस्तो अब एक महिनासम्म त मजाले हाम्रो किराँत बन्धुहरूले मनाउनुहुन्छ, बुद्ध जयन्ती पनि सकियो र एकदमै रमाइलो पनि भयो भन्नुपर्छ होइन यो बास्केटबल कोर्टमा।
0: यो तपाईँ साँच्चै गएर रमाइलो गरेर हो कि अन्दाज गर्दै हुनुहुन्छ?
1: बास्केटबल कोर्टमा म पनि गएँ नि
0: दाजु, बास्केटबल भन्दाखेरि यहाँ चाहिँ यही होइन तिखे देवलमा र चारैतिर विशेष गरी हात्ती वनमा यो कार्यक्रम हुन्छ होइन, काठमाडौँ भ्यालीमा र गाउँघरको त कुरै नगरौँ है, चारैतिर भइहाल्छ, विदेशमा पनि हुन्छ, सायद उहाँले यो विकेन्डमा पनि रमाइलो गर्नुहुन्छ होला। जहाँ जहाँ हाम्रो यो कार्यक्रम विकेन्डमा सुन्नुहुन्छ यानि कि शनिबार आइतबार, यदि तपाईँहरूले उभौली कार्यक्रम मान्दै हुनुहुन्छ भने मङ्गलमय शुभकामना छ। बुद्ध जयन्ती त गयो, यो पनि विभिन्न एक्टिभिटिजको साथमा सकियो होला। बिसिसी युके भन्ने छ कि बहिनी संस्था एउटा
1: होइन,
0: ब्रिटिस कम्युनिटी युके का साथीहरूले भव्यताका रूपमा मनाउनु होला यसको। अब भनौँ न, अब हाँगाबिङ्गा बढ्दैछ, केन्टमा पनि छ है, केन्टका अस्ति मेरा मित्र आउनु भएको थियो नि, उहाँले पनि बुद्धको मूर्ति स्थापना गर्ने कुरा गर्दै हुनुहुन्थ्यो होइन, त्यो पनि अब छिटै पुरा होस्। नेपालबाट लानेरे के बहिनी बुद्धको ठुलो मूर्ति, अनि फेरि त्यहाँ चाहिँ प्राण प्रतिष्ठा पनि गर्नुपर्छ होइन, प्राण प्रतिष्ठा गरेर बल्ल त्यो चाहिँ प्रयोगमा आउँछ, यानि कि पूजा आजा सुरु हुन्छ बहिनी। अनि अब यही बेला हो चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा मनाउने नेपालभरि मनाइयो होला भन्ने आशा गर्दै अब हामी लागौँ आजको यो आउने दिनका कार्यक्रमहरू के छन् त्यतिर पनि ध्यान दिनुपर्छ बहिनी
1: होइन।
0: गर्दाखेरि किराँत समाज सुधार चाहिँ दिवस रहेछ 24 गते यो महिना, अनि गोरखकाली पूजा पनि आउँदैछ, चाडपर्वहरू बिस्तारै बिस्तारै आउँछन् के बहिनी
1: होइन।
0: जब यो हिउँद सकेर स्प्रिङ अनि साथसाथमै यानि कि स्प्रिङ भन्नाले कुन महिना कुन सिजन पर्यो,
1: वसन्त ऋतु
0: होइन, त्यसपछि चरा चुरुङ्गीहरू पनि नाच्न थाल्छन् होइन, बच्चा कोर्न थाल्छन्, अनि फेरि वर्षा ऋतु हुन्छ, नागपञ्चमी आएपछि त फेरि चाडपर्वको लर्को लागिहाल्छ होइन। ओके, यो त भयो चाडपर्वको कुरा र दिनको कुरा मैले गरेँ भने अरू सबै ठिकै छ भने?
1: हजुर दाजु, एकदमै ठिक छ दाजु। र अहिले अब यो मौसम भनेको अलिकति हुरी बतास पनि चलिरहेको छ होइन दाजु, र हामी सबै सजग हुनु आवश्यक छ। चैत्र महिनामा हुरी बतास आउने हो होइन दाजु, तर वैशाख यो एन्ड हुँदाखेरि पनि होइन अन्त अन्ततिर पनि हुरी बतास एकदमै आइरहेको छ र पानी पनि परिरहेको छ दाजु,
0: अलिअलि तलमाथि भइरहेको छ। पहिला चाहिँ हरेक दुई दुई महिनामा सिजन चेन्ज हुन्थ्यो होइन, हाम्रो 6 सिजन भनेर भन्छौँ नि होइन, तर अहिले चाहिँ अलिक कता कता छिटो हो कि कता ढिलो हो कि भइरहेको छ। तर पनि अब यो बेलामा विवाहको मौसम पनि थियो नि होइन,
1: चारैतिर
0: विशेष गरी काठमाडौँमा भ्यालीमा चाहिँ पञ्चे बाजा र पार्टी प्यालेसहरू बुक भएका थिए होइन, व्यथाका साथमा सकी नसकी भन्नुपर्छ होइन। अब बिहा भनेपछि छोरीको विवाह विशेष गरी होइन, बाबामालाई चट्टारो र चाहिँ अब इज्जत पनि जोगाउनु पर्ने होइन, फलानुको पार्टीमा त गएको थिएँ आफूले पनि बोलाउनु पर्ने, कति गाह्रो छ कि बहिनी होइन,
1: गाह्रो छ। र अहिले त अब हेर्नुहोस् न, गहना पनि होइन जोड्न अलिकति गाह्रो गाह्रै धेरै महँगो भइसकेको छ होइन दाजु,
0: यो समाज भने तपाईँ हामी नै रहेछ के, धेरै पर जानु पर्दैन होइन, अब नबोलाए पनि नहुने, बोलाए पनि गाह्रो होइन, त्यसले गर्दाखेरि छिटो छ त मलाई त बेलायतको लाग्यो के बहिनी, यो विवाहमा कति उहाँहरूको चाहिँ सक्नेले त अब भव्य 5-स्टार होटलमै गर्छन्, तर जेनरली उनीहरूको विवाह भने कस्तो हुन्छ भने नि बहिनी, मिति तोकिदिन्छन्

0: ल हाम्रो बिहा हुँदैछ भने साथीभाइलाई दिन्छन् कि बहिनी होइन? अनि त्यसपछि के हुन्छ भने ल अब हामी चाहिँ नयाँ जीवन स्वरूप हो, उहाँहरूको आफ्नो परिवार साथीभाइ नजिकको मान्छेलाई हामीसँग यो छ यो छैन, जस्तो कि फ्रिज छैन, वासिङ मसिन छैन, डिस वासर छैन, कार्पेट छैन, सोफा छैन भनेपछि उनीहरूले 15-20 लिस्टहरू मेन मेन कुराहरूको लिस्ट राखिदिन्छन् क्या बहिनी होइन? अनि यो साथीभाइ आफै बिचमा चाहिँ सल्लाह गरेर ल कार्पेट हामी किनिदिन्छौँ होइन, यो चाहिँ म दिन्छु भनेर लिस्ट फेरि ब्याक पठाइदिन्छन् तिमीले किन्नु पर्दैन भनेर होइन, नयाँ जीवनको सुरुवात हो क्या बहिनी होइन? अनि त्यति भएपछि उनीहरू नयाँ जीवनको सुरुवात गर्न सजिलो भयो होइन, अलिकति डिनर ड्रिङ्क्सहरू किनेर पुगिहाल्यो, सानो पार्टी हुन्छ, चर्चमा जान्छन्, औँठी साट साट गर्छन्, धर्ता गर्छन्, एन्ड अफ स्टोरी एकै दिनमा बहिनी होइन। अनि नयाँ जीवन सुरु गर्नेहरूलाई पनि एउटा फ्रेस स्टार्ट होइन, फ्रेस म्यान्डेट भने जस्तो हुन्छ, बोझ हुँदैन के बहिनी, परिवारलाई पनि बोझ हुँदैन, कसैलाई पनि बुझ्दैन, अनि त्यो चाहिँ फेरि सबैले चाहिँ पालै पाला पुरा गर्छन् के बहिनी, कति राम्रो होइन त
1: नि, एकदमै राम्रो दाजु। र एकजना हाम्रो दाजुले भन्दै हुनुहुन्थ्यो कि अब हाम्रो नेपालीहरूको त अब होइन एकदमै खाजा त्यसपछि खाना हुन्छ नि दाजु, स्न्याक्सहरू टन्नै हुन्छ, खाना पनि टन्नै हुन्छ, उहाँ चाहिँ त्यस्तै हुन्छ होला भनेर जानुभयो अरे केही नखाइकन, जाँदाखेरि त ओन्ली ड्रिङ्क्स मात्रै रहेछ अरे होइन, अनि भोक लागेर घर आएर चाहिँ चाउचाउ उमालेर खाएँ भन्दै हुनुहुन्थ्यो कि,
0: त्यो पनि फेरि वान राउन्ड ड्रिङ्क मात्रै हुने हुन्छ कतै, त्यसपछि आफै किनेर खानुपर्ने हुन्छ होइन, पबमा होइन रेस्टुरेन्टतिर हुन्छ, रेस्ट इज योर ओन बन्दोबस्त होइन। एनिवे हामीले अरूको कुरा गऱ्यौँ, हाम्रो त अब यो चलन छ, चलन भन्ने भिजी पनि भएन, भिज्दा पनि गाह्रो, तर बिस्तारै बिस्तारै चाहिँ परिवर्तन गर्नुपर्छ, सजिलो छरितो चाहिँ गर्नै पर्छ भन्ने कुरा हो, धुरी चाहिँ नचढो भन्ने कुरा हो होइन त। अब ठेगाना दिइहाल्नुहोस् न त।
1: हजुर श्रोता, ठेगाना यस प्रकार छ, र कार्यक्रममा भाग लिने श्रोतालाई पनि धन्यवाद छ सुरुवातमै दाजु, र हामीले गत हप्ता प्रश्न राखेका थियौँ नि, प्रश्नको उत्तर दिनको लागि हामीलाई 7 श्रोताले फोन गर्नुभएको थियो, हजुर एकदमै धेरै श्रोताले नै फोन गर्नुभएको थियो भन्नुपर्छ,
0: राम्रै भएछ त
1: हजुर, हामीले गीति प्रश्न राखेका थियौँ र त्यो प्रश्नको हामी एकछिनमा छिनोफानो पनि गर्नेछौँ। श्रोता हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, इमेल आइडी छ bfbsgurkha@bfbs.com, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, HQBGN BFUFO, हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930।
0: ठेगाना पाउनुभयो, टेलिफोन नम्बर पाउनुभयो, फोन गर्नुहोला। भनौँ न अब अघि हामीले विवाहको कुरा गऱ्यौँ, बेलायततिर यस्तो हुन्छ भनेर होइन, अरू देशमा के हुन्छ मलाई थाहा भएन होइन, म बेलायतमा बसे हुनाले त्यहाँको चलन कुरा गरेँ, तपाईँलाई पनि थाहा छ र यो चाहिँ राम्रो यो ठिक भनेर भन्नुहुन्छ भने कार्यक्रममा आउनुहोला, किनभने इन्टरेक्सन हो कि बहिनी होइन, यही भन्दै अब हामी अगाडि बढौँ। आज तपाईँले प्रश्न चाहिँ सजिलो भन्नुभयो जस्तो लाग्यो मलाई हो
1: हजुर हजुर, हाम्रा 7 श्रोताले चाहिँ अलिक पुराना पुराना गीतहरू मजाले सुन्नु हुँदो रहेछ दाजु, धेरै श्रोताको सहभागिता हुन्छ होला भन्ने चाहिँ हामीले सोचेका थियौँ है, तर 7 श्रोताले भाग लिनु भएको छ, 7 मिलाउनु भएको छ,
0: अलिकति ट्विस्ट थियो नि आज, मुसबै गाह्रो गाह्रो प्रश्न चाहिँ मैले सोचिरहेको छु है त
1: हजुर हजुर,
0: भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ, आदरणीय श्रोताहरू, पहिलो श्रोता हुनुहुन्छ कृष्ण चामलिङजी लेस्टर युकेबाट, उहाँको नेपालको घरको ठेगाना ताप्लेजुङ होइन त बहिनी,
1: ओके
0: ताप्लेजुङको हामीले बेला बेलामा रिपोर्टहरू गर्छौँ, हाम्रो कृष्ण फरम्बो लिम्बू त्यहाँको रिपोर्टर हुनुहुन्छ, बडो राम्रो रिपोर्ट गर्नुहुन्छ गाउँघरको कुरा होइन, यहाँले सुनेर प्रतिक्रिया दिनुहोला भने अब उहाँको पत्रतर्फ गइहाल्नु, छोटो र मिठो पत्र लेख्नु भएको छ, परदेशको सन्देश कार्यक्रमका सञ्चालक आदरणीय दाई विनोद अनि स्नेही छोरीहरू दिदी सुजन बाला, बहिनी निशा, मीना र अन्य बहिनीहरू, यसै गरी रेडियो नेपालका आदरणीय सञ्चालक सञ्चालिका ज्यूहरू, सम्पूर्ण बिएबिएस काठमाडौँको परिवार, युके ब्रुनाईलाई पनि सम्झना गर्नुभएको छ, सबैमा साइन अनुसारको अभिवादन, अटुट सम्झना, दैनिक नमस्कार छ, अल द वे फ्रम युके युनाइटेड किङडम लेस्टरबाट भन्नुहुन्छ उहाँ,
1: हजुर हजुर, झार पनि फुलेको छ अहिले होइन दाजु, यस्तो रमणीय ठाउँबाट हामीलाई पत्र लेख्नु भएको छ कृष्ण दाजु, यहाँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजनाको नमस्कार पनि छ,
0: ओके, झार फुलेको कुरा गर्दाखेरि गजब हुन्छ, मलाई त्यो सम्झना आउँछ क्या, एकताली म यस्तै समरमा गइरहेको थिएँ, जङ्गलको बाटो आयो कि होइन, माथि चाहिँ एकदम हराभरा छ, मुनि चाहिँ एकदम निलो रङको त्यो बैजनी भन्छ नि बहिनी होइन, भुइँ भरिरहेछ, म त कार्पेट बिसेछु कि के हो भन्छु, त्यो एक प्रकारको फुल हुन्छ होइन, त्यो निलो देखेँ, बैजनी देखेँ, गजब के बहिनी होइन।

0: काहीँ काहीँ पहेँलो हुन्छ, नेपालमा पनि त्यस्तो चार भए त हुन्थ्यो भने के होइन, त्यो मेरो एउटा कल्पना मात्रै हो. एनिवे उहाँ लेख्नुहुन्छ, मेरो परिचय कृष्ण चामलिङ याङछेन होइन, हङकङमा जन्म भई ताप्लेजुङ जिल्ला साबिक चाङ्गे नेसोम चार पितले धारा हो. त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना चहार्दै हिँड्ने क्रममा उहाँले बेलायतको लेस्टर होइन भन्ने ठाउँमा आफ्नो कर्म जोद्धेछु भन्नुभएको छ उहाँले.
1: हजुर हजुर, धरान हुँदै फेरि यहाँ काठमाडौँ नारायण थान हुँदै होइन अहिले युके पुग्नु भएको छ र धेरै वर्ष भयो उहाँले युकेमा काम गर्नुभएको दाजु.
0: हजुर,
1: र अहिले हाम्रो भाउजू पनि उतै हुनुहुन्छ होइन. हजुर, भाउजूलाई पनि हाम्रो नमस्कार छ.
0: मेरो पनि नमस्कार छ.
1: हजुर, एकचोटि हामीले कुरा गरेका थियौँ नि दाजु, त्यो हङकङको हस्पिटलमा कसको त्यहाँ चाहिँ जन्म भयो भन्नुभएको थियो नि होइन, कृष्ण दाजुको नि त्यही जन्म भएको रहेछ दाजु.
0: ब्रिटिस मिलिट्री हस्पिटल मेरो दुई छोरा पनि त्यहीँ जन्मेका होइन, अनि अहिले त त्यो हस्पिटल छैन रे, झन्डै 24-25 तला अग्लो हस्पिटल थियो. धेरै गोर्खाली परिवारहरूको चाहिँ जन्म चाहिँ जो त्यहाँ फ्यामिली लिएर जानुभयो होइन 1960, 70, 80, 90, 2000 पनि होइन, त्यस यानि कि 1996 भन्नुपर्छ होइन, त्यहाँ जन्मिनेहरू धेरै चाहिँ ब्रिटिस मिलिट्री हस्पिटलमा जन्मेको भन्ने कुरा हामी चाहिँ ठोकुवाका साथ भन्न सक्छौँ कि बहिनी. कोही कोही चाहिँ फ्यामिली लाइन्समा पनि जन्मे होला, त्यो अर्कै कुरा हो होइन, किनभने त्यहाँ पनि मेडिकल सेन्टर थियो होइन, इमर्जेन्सी पनि भयो होला, तर चाहिँ सबै चाहिँ त्यहीँ जन्मिने एउटा चाहिँ एउटा ठाउँ हो अथवा त्यो हस्पिटल हो मैले. ओके, गर्दाखेरि आजकल त्यो जे भए पनि चार धुरे गाउँले भनेर चाहिँ बिएमएस वाला पनि गरे हुन्छ नि जम्प गटेर, त पनि
1: होइन
0: त्यो पनि हुन्थ्यो, बडो रमाइलो हुन्थ्यो होइन. खोज खाज गर्नुहोस् है तपाईँहरू. लेख्नुहुन्छ, अहिले बेलायतको कर्मभूमिमा कर्म चुद्दैछु भनेर भन्नुहुन्छ. यसरी परिस्थिति बस टाढा रहनु परे पनि गाउँघर साथीभाइको सम्झना सदा मनभरि लिएर हिँडिराखेको छु. मलाई विशेष गरी चिन्नुहुने जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू भन्नुभएको छ बहिनी.
1: र हाम्रो कृष्ण राईले धनवीर पुन दाजुलाई पनि सम्झिनुहुन्छ बेला बेलामा, उहाँहरूले पनि सम्झिनुहुन्छ फेरि है
0: मजाले. अनि समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टा त छैन नि यहाँ त, सोल्टिनीलाई लेख्नुहुन्छ, सोल्टिनीहरूलाई म कुशलै छु है, नभरी बाँचे दैवले साँचे अर्को वर्ष भेटौँला भन्नुभएको छ.
1: वाउ, अब अहिले साकेला सिली पनि नाच्दै हुनुहुन्छ होला होइन दाजु, अब विकेन्डमा मजाले रमाइलो गर्दै हुनुहुन्छ होला हरेक विकेन्डमा, सो सोल्टिनीहरू त्यहाँ साकेलामा पनि भेट्नुहुन्छ होला होइन.
0: सोल्टाहरू चाहिँ रिसाउँदै हुनुहुन्छ होला होइन, हामीलाई त नसम्झिने सोल्टिनीहरूलाई मात्रै भनेर होइन. एनिवे रमाइलो हो, र उहाँले आफ्नो पत्रलाई अन्त गर्नुभएको छ, भन्नुहुन्छ तपाईँहरूकै रोजेमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ भन्नुभएको छ.
1: अब हामीले चाहिँ राखेका छौँ साकेला गीत नै है दाजु, किन भन्दाखेरि उभौली पर्व पनि सुरु भइसकेको छ, करिब एक महिना उहाँहरूले बनाउनुहुन्छ, मिलिरा राई र निकेश राईले गाउनु भएको एकदमै मिठो साकेला गीत राख्छौँ.
0: ओके, त्यो दिन के भन्छ यहाँ विभिन्न ठाउँमा कार्यक्रम भयो, त्यो अलिअलि हामीले कभर गऱ्यौँ होइन. अब तपाईँहरूले गरेका अब आउँदा दिनका कार्यक्रमहरू चाहिँ युके र ब्रुनाईको रेडियो स्टेसनले पनि कभर गरोस्, हाम्रो कामना त्यही छ. अब गीततर्फ लागौँ त. ओके, गीत यस्तो छ.

0: हजुर स्वे ढोले स्वे हैन त बहिनी
1: हजुर हजुर अर्को ढोले खोइ
0: अर्को ढोले कहाँ कहाँ होला त है
1: हजुर
0: ओके एउटा भए त पुगिहाल्यो नि धेरै किन्छ तर धेरै ढोले पनि हुँदो रहेछ नि त
1: हजुर हजुर
0: जति धेरै छ्याम्टा ढोल बजाउनेहरू भयो त्यति रमाइलो हो गर्दाखेरि यो सामूहिक गाउँले परिवेशमा पारिवारिक परिवेशमा मनाइने चाड हो गर्दाखेरि साथीभाइले मनाउनु भयो हामीले पनि अलि हेऱ्यौँ कभर पनि गऱ्यौँ विदेशमा नियरेस्ट विकेन्डमा मनाइन्छ बहिनी
1: होइन
0: गर्दाखेरि अब यो चाहिँ विकेन्डमा चाहिँ भव्य रूपमा एस्फर्टदेखि लिएर स्विन्डन कहाँ कहाँ हुनुहुन्छ हाम्रा दाजुभाइ दिदीबहिनीहरू सोन्टक्लिफ होइन तपाईँलाई कहाँ कहाँ छ थाहा छ भन्नुहोस् त
1: युकेको कुना कन्दरा सबै ठाउँमा छ जस्तो लाग्छ दाजु
0: स्कटल्यान्डदेखि तल प्लेमथसम्म होइन यता डोभरदेखि चारैतिर हुनुहुन्छ बहिनी स्कटल्यान्डको माथिल्लो भाग ग्लास्गो एडिनबरामा धेरै नेपालीहरू हुनुहुन्छ र आज पनि गाउँतिर पनि हुनुहुन्छ र विभिन्न व्यवसाय पढाइ काम गरेर बस्नु भएको छ हाम्रो नेपालीको ठुलो इज्जत छ बहिनी होइन र समाजलाई बेलायती समाजलाई ठुलो योगदान पुऱ्याइरहनु भएको छ यो पनि एउटा पोजिटिभ कुरा नै हुने
1: होइन त
0: ओके अब हामी लागौँ आजको यो पत्र अनि गीत पछि लाग्नु पर्ने कहाँ हो बहिनी
1: हजुर दाजु अब हामी फेरि पनि लाग्छौँ युकेतर्फ नै तर हामी ब्रेक पछि भने आवाज भएका सन्देशहरू राख्नेछौँ दाजु
0: ओके अहिले नै भनिदिनुहुन्छ कि एकछिन पछि भन्नुहुन्छ होला भन्नुहोस् त
1: हजुर हजुर ब्रेक पछि भने हामी सहायता राई बुखिम आन्टीको आवाज उठाएको सन्देश राख्नु दाजु तपाईँसँग कुराकानी गर्नुभएको छ होइन म चाहिँ एकदम बिग फ्यान हो भनेर भन्दै हुनुहुन्थ्यो
0: छोरीलाई म बेला बेलामा फोन गर्छु पनि भन्नुभएको छ नि होइन बेला त यहाँ नेपालमा आएर एक दुई महिना बस्नुभयो आफ्नो परिवार छोरी ज्वाइँ साहबलाई भेट्नुभयो र बेला फर्किसक्नु भएको छ तपाईँलाई यहीँबाट अस्ति भेटेको सम्झना साथमा बहिनी बिएबिएसको टोपी चाहिँ छोड्नु भएको छैन रे के बहिनी
1: होइन
0: बिएबिएस गोर्खा रेडियोको टोपी बडो मजाले लिएर खुसी भएर जानुभएको छ त्यो पनि बेलायत पुग्यो होला भन्ने आशा गरौँ र यहाँबाट दर्शन नमस्ते पनि होइन त बहिनी
1: दाजु र तरहराको नेपालको ठेगाना भयो है हामी चाहिँ ब्रेकपछि उहाँको सन्देश राख्छौँ श्रोता अहिले पनि मेरो हातमा परेको छ एउटा पत्र है नियमित श्रोता हुनुहुन्छ धनवीर पुन दाजु उहाँले हामीलाई युकेबाट नै यो पत्र लेख्नु भएको छ नेपालको ठेगाना घोडे पानी म्याग्दी हो उहाँले भन्नुभएको थियो

0: नि यसपालि घोडे पानी किन नजानु भएको, एकदमै मिस गर्नुभयो भन्दै हुनुहुन्छ दाजु।
1: हो नि, एकदमै राम्रो राम्रो चाडपर्वहरू हामीले मिस गऱ्यौँ होइन। जाने त प्लान थियो, अब बर्खामा जाने कुरा भएन, बर्खा लाग्न लाग्यो होइन। अब काम पनि गर्नुपर्ने, घुम्ने पनि इच्छा हुने, मिल्दो रहन्छ क्या बहिनी होइन। छुट्टी पनि छुट्टी लिएर जाँदा पनि फेरि गाह्रो क्या बहिनी होइन, किनभने छिटो आउनु पर्ने भन्दाखेरि देश दर्शन चाहिँ रिटायर्ड लाइफमा मात्रै होला
0: त्यही होला दाजु। र घोडे पानीमा विभिन्न थरीका विभिन्न रङका गुराँस फुलेका थिए र दाजुले भन्दै हुनुहुन्थ्यो मेरो बहिनीको त्यहाँ होटल पनि छ, तपाईँ गएर बस्नुहोस् यसो बुक गरेर भन्दै हुनुहुन्थ्यो, तपाईँहरू जानु है भन्दै हुनुहुन्थ्यो हामीलाई। र यो यस्तो हुँदो रहेछ, यो गुराँस चाहिँ एक वर्ष राम्रो फुल्यो भने अर्को वर्ष फेरि अलिक कम फुल्दो
1: रहेछ। एक वर्ष चाहिँ रुखले थाम्नै नसक्ने गरी फल्छ, अर्को वर्ष फेरि अलिअलि यसपालि त फल्ला जस्तो छ है बहिनी होइन। त्यस्तै हुँदो रहेछ। र पूर्वतिरको फेरि पनि हामीले गुराँसका धेरै फोटोहरू राख्यौँ, गुराँस फुलेको होइन। गोपाल बराइलीजी हुनुहुन्छ धनकुटाको रिपोर्टरले पनि खुब रिपोर्ट गर्नुभयो, टिएमजेमा चाहिँ गुराँसको चाहिँ राजधानी हो भनेर
0: भन्दैको सन्देश सञ्चालक विनोद दाजु, साथै सञ्चालिका बहिनी निशा, दिदी सुसन बाला अनि बहिनी मिनामा लामो समयको अन्तराल पछि लन्डनको दक्षिण पश्चिम अवस्थित एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार भनेर भन्नुभएको छ।
1: बस्तीको नाम के छ लेख्नु भएको छ?
0: उहाँले चाहिँ बस्तीको नाम लेख्नु भएको छैन, सायद उहाँको प्राइभेसी पनि होला, ख्याल राख्नु भएको होला दाजु।
1: पहिला लेख्नुहुन्थ्यो, मैले बिर्सेछु कि एक्ज्याक्टली चाहिँ।
0: हजुर, अनि मिठो सम्झना भन्नुभएको छ, धेरै धेरै माया, साथै ढिले भए पनि नेपाली नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना छ, अनि आराम रही आरामताको पनि कामना गर्छु भन्नुभएको छ।
1: कति राम्रो कुरा, यो चाहिँ पत्र भनेको त्यस्तै हो, राम्रै छु, राम्रै छौँ, परिवार सहित, हजुरहरूलाई कस्तो छ भन्ने त हो नि होइन। त्यसको लागि चाहिँ बिहे बेस गोर्खा रेडियो सधैँ हाजिर छ, तपाईँको सुख दुःख, तपाईँको भनौँ न अब सबै स्थिति सब भन्नको लागि, सेयर गर्नको लागि तपाईँहरू आउनुहोस्। अन्यलाई पनि हाम्रो चाहिँ निवेदन छ, बिहे बेस गोर्खा रेडियोको अघि दिएको ठेगाना फेरि अब केही क्षणपछि आउने ठेगानामा तपाईँहरूले लेख्न सक्नुहुन्छ।
0: आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्क आइपुगेको छु, आशा छ यस्तो तारीमा स्थान पक्कै पनि दिनुहुनेछ भन्नुभएको छ।
1: त्यो पनि स्थान के, तातो कफीको साथमा होइन बहिनी, चियाको साथमा।
0: हजुर, काठमाडौँमा अलि साँझ बिहान चिसो चिसै छ होइन दाजु,
1: मैले पनि छ।
0: हामी तपाईँलाई कफीको साथमा स्वागत गर्छौँ। मेरो परिचय त बिस्तारै दिँदै जाउँला, किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाटै चिन्नुहुन्छ भन्नुभएको छ।
1: खासमा त के भन्छ, चिनारी दिनै पर्दैन, धनवीर पुन भएपछि एकदम सबैले चिनिसक्नु भएको छ उहाँलाई।
0: हो नि, उहाँ एकदम धनका पनि वीर हुनुहुन्छ, अनि एकदमै हुन्छ नि दाजु, सोसल वर्कर पनि हुनुहुन्छ है।
1: हो नि, हो नि,
0: विभिन्न सोसल वर्कहरू गर्नुहुन्छ र उहाँले दान पनि धेरै गर्नुहुन्छ होइन। नेपाल आउँदाखेरि उहाँले एउटा न एउटा काम गरिरहनुहुन्छ,
1: नाम परिवर्तन गरिदिनु तपाईँ, धनवीर नलेखेर दानवीर लेख्नु।
0: कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने मेरी बहिनी निर्मला परिवेश राई अनि परिवार, त्यस्तै गरी छवि थापा अनि परिवार, कृष्ण चामलिङ अनि परिवार, केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवार, दाई भाउजू साथै परिवारमा पनि यो नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना छ, अनि नेपाल नवलपरासीमा हुनुहुने मेरो साथी ओममणि सापकोटामा पनि धेरै धेरै सम्झना छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। यति भन्दै आजको मेरो सन्देश यही अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि पनि पत्र लेख्ने कोसिस गर्नेछु। मेरो सन्देश प्रसारण गरिदिनु हुने तीनवटा स्टेसनका स्टाफहरू, रेडियो नेपालका सम्पूर्ण सञ्चालक सञ्चालिका ज्यूहरूलाई धेरै धेरै धन्यवाद छ। अवस्थ नमस्कार भन्नुभएको छ धनवीर पुन दाजुले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ। अर्को वर्ष चाहिँ दाजु धनवीर पुन दाजु जब नेपाल आउनुहुन्छ हामी सँगै जानुपर्छ,
1: सँगै हो मिनी बस बुक गर्ने अनि गाउँदै जाने के बहिनी, लङ टुरमा जानु मजा आउँछ साथीभाइसँग, कहीँ रोकिँदै खाँदै होइन, अनि लाग्यो खर्च त सेयर गर्ने हो बहिनी होइन, त ठुलो कुरै भएन नि। अहिले राम्रो चाहिँ के छ भने आन्तरिक पर्यटकहरू बढेका छन् नेपालमा होइन। हिजो अस्ति मैले पर्सा राष्ट्रिय निकुञ्जको कुरा गरेको थिएँ, यति धेरै आन्तरिक पर्यटकहरू आउनुहुन्छ भनेर साध्यै छैन भन्दै हुनुहुन्थ्यो एकजना त्यहाँका निकुञ्जका प्रमुखले होइन, र भारतीय पनि आउँछन्। चितवनसँग जोडिएको छ के राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज, पहिला चाहिँ नारायणी अञ्चलको एउटा सेरोफेरो हो, अहिले चाहिँ त्यो अञ्चल छैन, एउटा चाहिँ प्रदेश हुन पुग्यो होइन, तर चाहिँ एकदम राम्रो छ आन्तरिक पर्यटकहरूको चाहिँ आगमन हरेक ठाउँमा त्यसले गर्दाखेरि अर्थको चलायमान चाहिँ हाम्रो नेपालीले नै गरिरहेका छन् क्या धेरै ठाउँमा विच इज अ गुड थिङ
0: एउटा
1: प्रोस्परिटी र पोजिटिभ साइन पनि हो त्यस कारणले हामी पनि जानुपर्छ क्या
0: होइन त
1: सोसाइटीमा कन्ट्रिब्युट गर्नु पर्यो नि इकोनोमीमा कन्ट्रिब्युट चाहिँ त्यसरी पनि हुन सक्छ भन्ने एउटा मेरो भनाइ हो
0: अवश्य पनि दाजु हजुर
1: अब लागौँ त गीततर्फ
0: गीततर्फ लागौँ सन्तोष बिसी र जुनु प्रसाईले गाउनु भएको काले काले छौ बोलको गीत हामी राखिदिएका छौँ
1: मिलेर खाउँ भने छैन
0: धनवीर दाजु गोरे हुनुहुन्छ तर हामी गीत नयाँ गीत राख्छौँ
1: ओके

0: एक्सप्रेस गोरखा रेडियो।
1: हजुर, परदेशको सन्देश। परदेशीहरू कृष्ण चामलिङ र धनवीर पुलले त पठाइसक्नु भएको छ सन्देश, अब चाहिँ फेरि परदेशी नै हुनुहुन्छ सहायता राई बोखिम एकछिनपछि आउनुहुन्छ। क्यारे फेरि पनि समस्त आदरणीय श्रोतामा नमस्कार, यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा स्वागत छ। निशा बहिनी के भन्न चाहनुहुन्छ?
2: हजुर हजुर, मेरो पनि नमस्कार छ र पुनः स्वागत गर्छु हाम्रा श्रोतालाई। विश्रामभन्दा अगाडि हामीले मिठो गीत पनि सुन्यौँ दाजु, काले काले छौ सन्तोष विशी र जुनु प्रसाईको आवाजमा राखेको गीत थियो, हाम्रो धनवीर पुन दाजुको निम्ति राखिदिएका थियौँ, अवश्य पनि मन पराउनु भयो होला।
1: यो बहिनी एउटा कुरा सोध्न मन लाग्यो है, महाप्रीतिमा जहिले पनि काले काले होइन हुन त गोरेको पनि आउला, तर मैले चाहिँ कालेलाई मन पराएको जस्तो लाग्छ कि कता कता, होइन
2: मायालु त्यो शब्द पनि हो कि
1: काले दाई, होइन अनि मेरो काले के भनिन्छ बहिनी,
2: गोरे
1: भने त कहिले
2: सुनेको छैन,
1: श्रीमतीले श्रीमानलाई गर्लफ्रेन्डले चाहिँ बोयफ्रेन्डलाई काले भनेको छ। जिन्दगी यसरी अगाडि बढ्छ, हामी चाहिँ तपाईँहरूका कुराहरू राख्छौँ यो कार्यक्रममा भन्दै अब छोटो मिठो तरिकाले चाहिँ बाचा गर्नुहोस् त आजको ठेगानालाई फेरि।
2: हजुर, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल भनेर तपाईँलाई

0: लेख्न सक्नुहुन्छ श्रोता। हाम्रो सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930। इमेल आइडी छ bfsgorkha@bfps.com।
1: ठेगाना यही हो श्रोताहरू, आउनुहोस्। तपाईँ आफ्नो सुख दुःख, आफ्ना ट्यालेन्टहरू होइन, कोही कवि हुनुहुन्छ, कोही मुक्तकार, कोही गजलकारदेखि लिएर कोही आफ्नो पोइन्ट अफ भ्यू राख्छु भन्नेहरूलाई पनि हामीले स्थान दिन्छौँ। तर हामी केही केही कुरालाई चाहिँ अलिक स्क्रिनिङ गर्छौँ। यो फ्यामिली रेडियो हो, फ्यामिली कार्यक्रम हो, त्यस कारणले हामीले चाहिँ सम्झना आदान प्रदान होइन, हेलो हाई, वेदरको कुरा, गीतको कुराहरू मेनली गर्छौँ होइन। पोलिटिकल एङ्गल चाहिँ हामी छुँदैनौँ होइन। भन्दै अब योभन्दा अगाडिको हप्ता हामीले राखेको प्रश्न के थियो र उत्तरहरू कसकोबाट आयो बहिनी?
0: हजुर दाजु, गीती प्रश्न थियो दाजु, र यो प्रश्न भने हामीले कसरी राखेका थियौँ त अलिकति अन्तराबाट राखेका थियौँ
1: होइन। हाम्रो प्रश्न के थियो भनेर चाहिँ अब आज सुन्ने श्रोतालाई पनि सुनाउनु पर्छ नि त होइन बहिनी। त्यसले गर्दाखेरि के गर्ने, गीत राख्ने त, गीती प्रश्न भनेपछि गीत राख्नु पर्ला होइन। ओके, यो गीत सुन्नुहोला जुन गीतलाई हामीले प्रश्नको रूपमा राखेका थियौँ योभन्दा अगाडिको हप्ता श्रोताहरू।

0: You just heard the azan, or the call for Isha, or the evening prayer. The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Omar.
1: And now for your daily guide, the time to perform the Subuh Adhan prayer for tomorrow will be at 4:45 a.m. in the morning. Prayer times are based on Brunei Mora and Temburun districts. If you are in the Tutong district, add 1 minute, while for those in the Belai district, add 3 more minutes. May we all be further guided by Allah.
2: आदर श्रोताहरू, अब हामी परदेशीको सन्देश कार्यक्रममा कुराकानी गर्नको लागि पल्टनका सदस्य हाम्रा अग्रजको परिवार यसो घुम्न आएको बेलामा बिएबिएस गोर्खा रेडियोमा स्टुडियो घुम्न हेर्न आएको बेलामा मैले सहायता राई बखिम दिदीलाई भेटेको छु। उहाँसँग कुराकानी गर्न पाउँदाखेरि मलाई पनि खुसी लागेको छ। बिएबिएस गोर्खा रेडियोको यस कार्यक्रममा हजुरलाई धेरै धेरै स्वागत छ। नमस्कार पनि दिदी।
3: नमस्ते भाइ, मेरो नाम सहायता राई बखिम हो। इटरी तररा हो मेरो घर। अहिले चाहिँ 1 महिनाको छुट्टीमा आएको नेपालमा। आउँदाखेरि अब यस्तै भयो, अहिले वारले गर्दाखेरि 2 महिना बस्नु पाइयो। 27 अप्रेलमा फर्किँदैछु।
2: ए, आज फर्किने हो नि। अनि अब एउटा न्यूले नेपालमा बस्न पाउने पनि भाग्य मानिने हो नि, होइन त हजुर? यसपालिको यो बसाइमा आफ्नो गाउँ तरारा जानुभयो?
3: हजुर।
2: कति बस्नुभयो त्यहाँ चाहिँ?
3: तिन हप्

0: त बस्यो अहिले मेरो छोरी सुशीला लिम्बु ज्वाइँ सुरेन लिम्बुको मा अहिले छु आज एक हप्ता बस्यौँ
1: ब्रिटिस गोर्खा नेपालमा काम गर्नुहुन्छ नि होइन ज्वाइँ साहेब अब हुनेवाला मेजर साहब होइन होइन त्यस कारणले उहाँको प्रमोसन पनि पार्टी खानुभयो दिदीले
0: पार्टी त खाइरहेको अनि मेरो श्रीमान चाहिँ नरबहादुर लिम्बु
1: ज्यू
0: टेन्जिया कोप्रल
1: डी कम्पनीको हुनुहुन्छ 1969
0: को भर्ती
1: ज्यू
0: बुर्नै गए बुर्नै एक वर्ष बसेर फेरि तामिकेमा
1: यानि कि हङकङमा तामिकेनको फ्यामिली भएर बस्यो
0: फ्यामिली भएर बस्यौँ
1: अनि कुन सालमा फर्किनु भयो त
0: हामी
1: 82 जस्तो लाग्छ मलाई पनि एनिवे वर्षको त्यति महत्त्व छ त छ तर पनि ठ्याक्कै चाहिँ भन्नु पर्दैन अनि उसो भए 69 भर्ती भएर 82 आउनुभयो करिब करिब तपाईँले त्यतिमा धेरै समय ब्रुनाई बिताउनु भयो हङकङ बिताउनु भयो त्यतिखेरको हङकङ अहिले परिवर्तन भइसकेको छ फेरि जानु पाउनु भएको छ कि छैन हजुर
0: ब्रुनाई गए
1: हजुर
0: युके आए ब्रुनाई 3 गए मेरो श्रीमान जियारुमा जाँदा पनि 1485 नम्बर उहाँ त्यहाँ
1: जियारुको नम्बर
0: अनि यी छोराछोरीहरूलाई लिएर उहाँ पढायो
1: त्यहाँ
0: फर्क्यौँ फर्केर फेरि म एक्लै बसेँ उहाँ फेरि रोयल प्यालेस पुर्णेमा
1: काम गर्नुभयो कान्छा सरकारको प्यालेस त भव्य छ नि होइन म पनि त्यहाँ एकताल यसो हेर्न गएको छु एनिवे त्यो आफ्नो ठाउँमा छ आफ्नो काम गरेको ठाउँ हो दिदी अब हङकङ बस्नुभयो संसार घुम्नुभयो बेलायत बस्नुभयो नेपाल त आफ्नै घर भइहाल्यो होइन खास खास चाहिँ कहाँ बस्न मन लाग्छ हजुरलाई
0: मलाई त खास त अब कर्मथल त अब श्रीमानको राम्रो हो बस्नु साफ सफाइ छ उता अब जन्मथल यता नेपालमा अलिक गर्मी छ मेरो अवस्था चाहिँ अलिकति
1: बुढाले गर्दा
0: अलिक यतै पो फापे जस्तो लाग्यो श्रीमानलाई चाहिँ फेरि उता फाप्छ
1: उहाँलाई
0: यहाँ चाहिँ हाच्यौँ आउने
1: के धुलोले धुलोले
0: उहाँ चाहिँ उहाँलाई सफाले गर्दाखेरि अलिक राम्रै हुन्छ अनि अब जे भए पनि अब श्रीमानको पछि नै बस्नु पर्छ
1: नि हाम्रो धर्म पनि त्यही हो हाम्रो संस्कारै त्यही हो होइन तपाईँ त फेरि कति राईको पनि संस्कार मान्नुपर्ने लिम्बूको पनि मान्नुपर्ने होइन गर्दाखेरि परिवारमा कति रमाइलो सबै संस्कार मान्न पाउँदा होइन हामी नेपालीमा त्यही राम्रो छ दसैँ मान्यो तिहार मान्यो उधौली मान्यो उभौली मान्यो होइन हरेक चिज मान्न पाइन्छ र अब हजुरलाई नेपाल फाप्ने अलिक गर्मीले गर्दा खुट्टाले गर्दा होइन काठमाडौँ बस्न मन लाग्ने कि तरारातिर सुनसरी
0: काठमाडौँ पनि राम्रो छ
1: होइन
0: आफ्नो घर अब तरारामै छ अब त्यही नै अब मूल घर
1: हो नि
0: त्यही नै बसिरहेछौँ अहिले चाहिँ
1: तरारा पनि ठुलो बजार भइसक्यो नि अहिले
0: ठुलो बजार भएको छ
1: होइन त्यहाँ मैले मेरो साथीहरूले कुरा गर्दा तरारा त ठुलो बजार भएको छ विनोदा आउनुहोस् न भनेर भन्नुहुन्छ र आजको यो बसाइमा यहाँ काठमाडौँको स्टुडियोबाट बोल्दै हुनुहुन्छ पहिला पहिला त उताबाट बोलेको यता सुनाउन पाइन्थ्यो होइन अहिले नेपालबाट विदेशतिर सुनाउँदै हुनुहुन्छ ल भनिदिनुहोस् बेलायतमा भएका आफन्त साथीभाइलाई के भन्न चाहनुहुन्छ
0: सर्वप्रथम त अब मेरो फ्यामिलीहरू सबै यतै उतै युकेमै छन् ठुलो फ्यामिली छ मेरो 20 छ मेरै तर्फबाट हामी दुई श्रीमान र म श्रीमतीबाट अनि म खुसी छु मेरो फ्यामिली ठुलो छ युकेमा छ मेरो फ्यामिली 1-2 घन्टाको टाढो हामी केही दसैँ तिहारमा हामीलाई भेला हुनुको लागि हामीलाई चाहिँ एकदम राम्रो लाग्यो मलाई खुसी लाग्यो
1: चाड पर्व पनि मूल घरमै आउने होला
0: छोराछोरीहरू सबै छुट्टी मागेर हामी भेटघाट हुन्छौँ मेरो साथीहरू कोही छन् बिचारा कोही हङकङ उनीहरूको फ्यामिली कोही नेपाल कोही युके हुन्छ बिचारा उनीहरूले सुनाउँछ मलाई त्यसरी दिदी तपाईँको त कति राम्रो सबैजना छोराछोरी यही युकेमै छ भनेर त्यसरी
1: एक्लै बसेर पनि नपर्ने अनि सुख दुःख कुरा पनि गर्न पाइयो बेला बेलामा फोन गरेर भइहाल्छ आजकल त व्हाट्सएप छ गर्दाखेरि पैसा पनि पर्दैन होइन
0: म बिआइपी प्रेमी हुँ पहिला पनि जानी नजानी यसो मेसेज लिरिक्सहरू लेख्छु, गीत मगाउँछु, क्वेसनको आन्सर पनि दिएर मैले दुई ताल विन भएको छु।
1: ए उसमै आशा पुन बहिनीको बिहानको नमस्ते युके कार्यक्रम सुन्नुहुन्छ?
0: सुन्छु म।
1: आशा पुन बहिनीलाई के भन्न चाहनुहुन्छ?
0: आशा पुन बहिनी नानी, तपाईँ सन्चै हुनुहुन्छ होला, तपाईँलाई धेरै धेरै सम्झना गर्छु म।
1: नेपालबाट होइन, काठमाडौँको स्टुडियोबाट?
0: नेपालबाट पनि गीत मगाएँ, उहाँले भन्नुभयो, मगाइबस्छु बिच बिचमा म। आशा नानीलाई चिन्छु, रूपा नानी चिन्छु, अनि उहाँ भाइ
1: योगराज
0: भाइ चिन्छु, तर भेटेको छुइनँ।
1: हाम्रो पनि भेटभाट भएको छैन होइन, अब विनोद भनाइ यही भाइ रहेछ भन्न पाइयो नि त होइन,
0: एकदम खुसी लाग्यो।
1: अनि अब मैले पनि हजुरको श्रीमानसँग भेटा छैन, कुनै दिन भेट्ने एउटा सौभाग्य जुर होस्। बेलायतमा हजुरहरू कहाँ बस्नुहुन्छ? छिमेकी हुनुहुँदो रहेछ, म चाहिँ यता फोक्सटोन, हजुर आसपोर्ट, 15 मिनटको बाटो त हो नि होइन, हजुरको चाडपर्वमा बोलाउनुहोस् म आइहाल्छु है, यसो मजा आउँछ नि, हजुरको 20 जना अन्य परिवारहरू पनि भेट्न पाइन्छ नि, हजुर पनि हामी कहाँ आउनुहोस् है, फोक्सटोनमा कहिले कहिले त घुम्न जानुहुन्छ होला नि।
0: मलाई जानु मन लागेको छ तर त्यसरी मौका पाइनँ। अस्ति हाम्रो 10 जिआर हाम्रो रेजिमेन्टल
1: बर्थडे होला,
0: त्यतिखेर चाहिँ हाम्रो छोरीको बिहा थियो, कान्छी छोरीको विवाह,
1: त्यही भएर छुट्यो,
0: हजुर छुट्यो।
1: अब म यहीँबाट भनिदिन्छु आशा पुन बहिनीलाई, योगराजलाई, शिरीषलाई, रूपालाई, कि दिदी सहायता दिदीलाई चाहिँ बोलाएर यहाँ जस्तै रेडियोमा कुराकानी गर्ने, भेटघाट गर्ने, अनि सन्देशहरू,
0: अनि त्यो विन भएर एउटा बेपेसको चिनोको मग र एउटा भेष पनि पाएर नेपाल लिएर मेरो घरमा दराजमा मैले
1: सजाएर राख्नु भएको छ,
0: मलाई चिज लागेछ
1: हो नि। ल दिदी, कति राम्रो कुरा, हजुरले यहाँ बिएबिएसलाई आज भेट्न मन लाग्यो, घुम्न मन लाग्यो भनेर जय साहबलाई भन्नुभयो, हाम्रो हुनेवाला मेजर साहेब सुरेन भाइलाई होइन, र मैले अस्ति शुक्रबार मिलाएको त्यहाँ हजुरहरू फेरि दर्शन भेटको लागि मन्दिरको भिजिटको लागि जानुपर्ने भएछ होइन, त्यहाँदेखि यहाँ आउनु पाउँदैन, आज आउनुभयो, बेलुका त फेरि फिर्ती सवारी छ, बेलायततिर सबै तयार भइसक्यो,
0: सबै रेडी छौँ हामी,
1: प्याकिङ भइसक्यो,
0: प्याकिङ पनि भइसक्यो, अब आज भरे हाम्रो फ्लाइट छ, अब राम्रोसँग पुगेर फ्यामिलीसँग भेट्नु पाऊँ, अरू छोराछोरीसँग, यहाँ चाहिँ मेरो माइली छोरी हो
1: सुशीला बहिनी, छोरीलाई के भन्ने त, के राम्रोसँग बस्छ छोरी,
0: छोरी राम्रोसँग बस्नु, स्वास्थ्य हुनु, अब मेरो छोरी ज्वाइँ परिवार
1: छिटै भेटिन्छ मलाई थाहा छ, उहाँहरू बेला त आइहाल्नुहुन्छ होइन,
0: अनि स्वस्थ भएर राम्रोसँग बसेर भोलि पर्सि भेटौँला,
1: हो उताबाट फोन गर्दै गरौँला, तिमीहरू पनि फोन गर, त्यही त हो नि होइन त। ल हामीलाई खुसी लाग्यो हजुर यहाँ आइदिनु भयो होइन, हाम्रो स्टुडियो पनि हेर्नुभयो, अझ माथि माथि जान पाए हुन्थ्यो तर हजुरको घुँडाले गर्दा जान भएन, खैर हामी फेरि भेटौँला, म बेलायत आउँदा हजुरको गाउँमा आउँछु, म एसफोर्डमा स्वागत छ नि होइन, मलाई के खुवाउनुहुन्छ ल भन्नुहोस् त, के पकाउनुहुन्छ दिदीले?
0: जे भने पनि
1: हात चाहिँ मिठो छ अरे भनेर सुन्छु, के चाहिँ मिठो पकाउनुहुन्छ? ओके, खानपान आफ्नो ठाउँमा छ,
0: ठिकै छ, मैले जे जस्तो बोले, केही भुल भयो भने क्षमा पाऊ, माफ पाऊ,
1: के पनि छैन। अब यो कार्यक्रम चाहिँ यहाँ पनि सुनिन्छ, तरारा पनि सुनिन्छ, आफ्नो गाउँमा भएको आफ्नो घर परिवारलाई के भन्न चाहनुहुन्छ तरारामा?
0: तरारामा हिजो चाहिँ मेला भएको थियो, बैशाखी मेला 13 गते हुन्छ, त्यो छुट्यो, त्यही पनि केही छैन, पहिला पनि मैले बेसरी मानेकै हो, अब आफ्नो अब जानु पर्यो, अब आफ्नो टाइममा युके फर्किनु पर्यो, त्यसले गर्दा खुसी नै छु, अब घरमा अब राम्रै होस्, सुरक्षितै होस्, यो नेपाल देशलाई शान्ति होस्, हामी सबैलाई राम्रो होस्,
1: एक्ज्याक्टली होइन, घरमा पिर नगर्नु, हामी उताबाट फोन गर्दै गर्छौँ तरारामा होइन। ल त दिदी आइदिनु भयो, अब हजुरलाई त गीत खुब मन पर्दो रहेछ, आज कस्तो गीत सुनाउने?
0: गीत मन पर्छ तर गाउनु आउँदैन, पनि आउँदैन, म चाहिँ
1: कुन चाहिँ गीत माग्ने ल भन्नुहोस्, हामी सुनाइदिन्छौँ,
0: मलाई छक्का पन्जा 5 को।
1: ए ल, त्यो हामी लगाइदिन्छौँ। यहाँलाई धेरै धेरै धन्यवाद छ, सुशीला बहिनीलाई पनि धेरै धन्यवाद छ, आमाले ल्याइदिनु भयो हगि, उहाँ मोबाइलमा पनि खिच्दिनुहुन्छ, मेरो पनि मोबाइलबाट नै नमस्कार यहाँबाट हगि। ल दिदी, अब हाम्रो हजुरको श्रीमान हाम्रो दाईलाई पनि मिठो मिठो सम्झना छ,
0: भएन
1: फोटोमा देखिसक्नु भएको छ मलाई, होइन विनोद भाइ त यस्तो मोटो पो रहेछ भनेर भन्नुहुन्छ होला, होइन ल दिदी भेट्दै गरौँला, फेरि फेरि भेट्दै गरौँ, हजुरलाई दर्शन नमस्ते,
0: दर्शन नमस्ते,
1: सेवारो पनि
0: भेटौँला,
1: सेवारो सेवा हौवा सबै चिज है त, हस् त मैले बिदा लिएँ है, थ्याङ्क यू सो मच। हजुर दिदीसँग

0: लियो बहिनी गीत लगाउन बाँकी नै छ होइन तपाईँ के कमेन्ट के छ तपाईँको भन्नुहोस् त
1: हजुर एकदमै रमाइलो आन्टी हुनुहुन्छ होइन अनि हामीसँग एकदम रमाइलोसँग कुरा गर्नुभयो र आफ्टर इन्टरभ्यू अथवा भनौँ आफ्टर यो सन्देश पनि हामी मजाले बसेर कफी पिउँदै गफ गऱ्यौँ दाजु एकदमै रमाइलो होइन अनि उहाँको धोको थियो अरे कि बिएफबिएस काठमाडौँको स्टुडियो कस्तो होला होइन अनि विनोद भाइ कस्तो होला निशा बहिनी कस्तो होला भनेर चाहिँ हेर्ने एकदम धोको थियो अरे सो उहाँको धोको पनि पुरा भयो
0: हाम्रा दाजुभाइहरू जो पल्टनका सदस्य हुनुहुन्छ अथवा श्रोता हुनुहुन्छ संसारको कुनै कुनामा बसेर हामीलाई सुन्नु भएको छ रेगुलर हाम्रा कार्यक्रमहरू युके ब्रुनाई काठमाडौँ हाम्रो समाचार विविध हाम्रा कार्यक्रमहरू छन् कुनै पनि एउटा रेडियो स्टेसनले प्रस्तुत गर्नुपर्ने कार्यक्रमहरू सुनेर इन्जोय गरेर त्यसमा कुनै सुझाव सल्लाह दिनुपर्ने छ भने यहाँ आएको बेलामा नेपाल आएको बेलामा आउनुहोस् बसेर चिया खाउँ गफ गरौँ हामीलाई सुधार्ने मौका दिनुहोस् उनलाई उन्नति प्रगति गर्ने मौका दिनुहोस् होइन अनचिन्जन बढाउँ होइन त बहिनी सबैलाई चाहिँ यो हाम्रो ढोका चाहिँ खुल्ला छ चियाको साथमा कफीको साथमा त्यस्तो पऱ्यो भने अन्तर्वार्ता पनि तयार छ होइन बहिनी ओके यति भन्दै अब हामी बिदा लिउँ बिदा लिनु पूर्व आजको प्रश्न एकताले दोहोऱ्याइदिनु बहिनी
1: हजुर दाजु दोहोऱ्याउनु पर्छ यो चाहिँ अप्रिल महिनाको 26 तारिक एक रेकर्ड ब्रेक भएको थियो दाजु होइन
0: हजुर
1: र हामीले सोधेका थियौँ यो रेकर्ड ब्रेक गर्ने व्यक्तिको नाम के थिए कुन देशका नागरिक थिए र कुन खेलको निम्ति उहाँले ब्रेक गर्नुभएको थियो
0: ओके यो मानव इतिहासमै एकदम एउटा नयाँ माइलस्टोन भयो होइन र चाहिँ त्यो ब्यारियरलाई तोडियो के बहिनी होइन ती व्यक्ति जस्ता महान खेलाडी भन्नुपर्छ होइन खेलको नाम नभन्नु है बहिनी होइन खेलाडीको नाम हामीले हाइलाइट गर्नुपर्छ कुन देशको र उहाँको बारेमा जति थाहा छ त्यति लेख्नु होला ताकि पुरस्कार जित्ने मौका छ जति इन्फर्मेसन ग्यादर गर्नुभयो त्यति राम्रो होइन यति भन्दै अब सञ्चालक विनोद आजको विषयमा प्रश्नलाई फेरि दोहोऱ्याउँदै कार्यक्रमबाट बिदाको अनुमति चाहन्छ फेरि भेट होला आउनुहोस् आफ्ना कुराहरू ल्याउनुहोस् गीत सुन्नुहोस् सुनाउनुहोस् मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट डे अहेड बाइ बाइ
1: सम्पूर्ण किराँत बन्धुहरूलाई ह्याप्पी उभौली पर्व र बुद्ध जयन्तीको पनि धेरै धेरै शुभकामना भन्दै कार्यक्रमबाट निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते बाइ बाइ